जी बिल्कुल मिनवाल प्रोग्राम के तो से काल चिकुम दी सेफर 927-291-292 बिल्कुल नीख बने प्रोग्राम के खोलू और बिल्कुल सुमरे बिनेवाल दी प्रोग्राम के पार्टिसिपेशन के और बिल्कुल फल मोबाइल बहुत चक है उचत पुके और जक का सिग्नल लेने हुई के ना बे ढेर उचत के और डायल बुके पे 0927-291-292 हाँ बिल्कुल प्रोग्राम के मुँह सर नीख बने का मंदिर रोशे हाँ बिल्कुल प्रोग्राम के एंटरटेनर सरा सरा خبر انسان چکم دا خپل زون چکم دا اهم چینج کوي کنه نو احتیاطی تدبیر چکم دی اهم کوي چې دغه موسم سره موږ احتیاطی تدبیر سکو کنه موږ تاسو کول پچار دی چې موسم کله چینج کیږي او نو هغه سره سره موږ ته هم پچار دی چې موږ خپل وجود دی پر خپل صحت دی پر نو داسې اقدامات وکړو داسې چې هغه موږ وجود دی پر مجھ سے آپ پورا بہترین بھی اونا کے پتا سے موسم کے ٹنڈ او بہت سی اور یادا سے موسم کی مجھے باہر سملی کے نا او سوک باہر سملی نو اگر پورا پدی موسم کے مچردنے چکو ملی اگر استعمال ضروری ہوئی کہ نا

0: जी बिल्कुल निराला प्रोग्राम सहर जेरे जिकुम दरवान दिखे ना और बिल्कुल कमेंट्स हम रगली दी कमेंट्स वहां प्रोग्राम के शरीक तो से मैसेज वहां प्रोग्राम के शरीक वो यो मुख्तसर शॉर्ट ब्रेक जिकुम दा आगा खुलो अगेन पास वो बियारो दुरमु तो से बचर तनजे मुंग सराव से
1: इस वक्त शेवे द कमर्शियल ब्रेक मुंग सराव से
2: صفات رائس فیس واش کچرتا تاسو غواړی چې مخ مو صفا تازه سپین او خلی خراشی نو صفات رائس فیس واش استعمال کړئ صفات رائس فیس واش تاسو د مخ نه گندگی مخ سپوره کېدل همیشه د پاره ختم کوي د دینا علاوه د صفات رائس فیس واش په استعمال سره تاسو مخ نرم ملایم صفا او تزخ کاری او دمخ تا دانو او دغونو پا صفا کولو که مهم رول ادا کوی نو انتظار دا سه خبری او سوز خپل نزده مارکیر تلار شای او صفات رائس فیس واش ترلا سکڑی دا نورو معلوماتو لپارا دا صفات کاسمیٹکس پاکستان مین ڈسٹریبیوٹر جہانگیر صاحب سرا پدی نمبر رابطہ کولی شئے 0301 80 84 300

0: हाँ जी बिल्कुल निवाला तो से काल हम प्रोग्राम है सदम कर हम के भी तो से काल हम शमन से पर 927-292-292 जी अस्सलाम वालेकुम वालेकुम सलाम जी दा खु मुसरा अलक अब्दुल्ला मलखेल लक्वेट से खरा हूं
1: अब्दुल्ला मलखेल कोड से खबर है फेसबुक पर निम लाइव पे एप्लीकेशन पर निम लाइव और
0: देर मनना प्रोग्राम के हर कले ते वे स्थला माशे पर खैर रोगले प्रोग्राम दे शुरू नर सर और दला چلو بیا ہم پروگرام کے ہر کلے تو ماشی پاخیر کے راگلے او بیا ہم خوا شو چ پروگرام کے رسر راگلے شرکت تیرا سر چلو ٹھیک شو ڈیرلا او پروگرام کی بڑے موضوع نہیں اور دل بیا او بس او موضوع دا چونکہ موسم چکم دا لج مجھے چنج کی جی کنا دا سے مختلف علاقوں کی برنو نہ مرنو نہ شوی دی او سڑا مڑا چکم صحیح کلپیانی ملپیانی نظر بچ صحیح صحیح ڈیرا بننا عبداللہ ملخیل پروگرام کی شرکت کو اللہ حافظ جی بالکل دا مونگ سر عبداللہ ملخیل چی پروگرام کی مصر رو گلا بالکل مشومان چی کم دی اگونا پچار دا کرن چی اگو مجھا خیال واسو دا اگو سر مجھا اختیات وکو

सो बिल्कुल ठोलू मीना वालू था प्रोग्राम के डेढ़ डेज याद हर खिले यही चर्थ चर्थ के माहौल से वर्दशी आईने रेडियो अमन अठासी से रिचार कर का उस चर्थ के वर्दशी ठोलू था प्रोग्राम के डेढ़ डेढ़ हर खिले बिल्कुल व्रत दे हफ्ते यानी ना हफ्ते व्रत वर्षा जबरदस्त तिरखड़ी तो सपा तो छे दे हफ्ते व्रत बांधे प्रोग्राम मदरता पेश कबलो सब दर एक वाला बासी तो चूंकि आनन लश की शांति बीसी दे मतलब फा महा मसरफियात चुकम देर सी फा आनन प्रोग्राम दे पर अवेलेबल न दे नो बिल्कुल वही कहना चाहिए जिंदगी के मुश्किलात तो आसानी चुकम दे सड़ी बंदे राजी नो बिल्कुल आगे बा मुकाबले कभी नो सुख मुश्किलात की भी अल्लाह तला देखे ठूल मुश्किलात आसान की او دین لمسو خوشالیانو کی بھی چا بنے خوشالی وی نو آغا خوڑی را خبر دا دیر شا خبر دو سو ٹھول مینہ والو تا پرگام کی ہر کلے چر تھا چر تھا کہ موزہ ردشی کا رکھ دے یا دین لوا بنو ڈمیل دین لوا لکی مروت شمالی جنوبی وزرستان مطلب موز چر تھا چر تھا کہ ہاں وردشی سوکھا دیتے منے اوز بور وی सुख पर स्ट्रीमिंग बने प्रोग्राम और भी या दिन सुख मोबाइल बने प्रोग्राम और भी नोटोलो तो हर के लिए यही प्रोग्राम उस नवा ठीक तरह 5 बजे